न बढ़नाले ये तीखेरा दुख पारो बिदे न पढ़नाले मोमा स्वर्गे मोनु भयो म 5 वर्ष को हुँदा बालखमा पढ्न पाइन 7.5 ले छुँदा